0: धूप के मौसम असरात से आपके चेहरे को रखे महफूज। आसमानी फार्मूला ब्यूटी क्रीम की मुनफरद खुशबू और विटामिंस दे आपको ताजगी का एहसास। आसमानी फार्मूला ब्यूटी क्रीम के इस्तेमाल से 5 दिनों में पाए निखरा, शफाफ, बेदाग, गोरा चेहरा। बेहतरीन नतीजे के लिए आसमानी फेस वॉश या आसमानी ब्यूटी सोप से चेहरा अच्छी तरह धोकर खुश्क कर लें। आसमानी फार्मूला ब्यूटी क्रीम की थोड़ी सी मिकदार लेकर चेहरे पर लेप करके हल्का सा मसाज करें। सुबह उठकर आसमानी फेस वॉश या आसमानी ब्यूटी सोप से धो लें। आसमानी कॉस्मेटिक्स जो नाम है एतमाद का। फॉर मोर डिटेल्स कॉन्टेक्ट अस 0345923280 0300585848 1।
1: आसमानी हर्बल ऑयल 100% ऑर्गेनिक न्यू हेयर ग्रोथ। खाने के फवायद, जिस्म की इजाफी चर्बी और मोटापे को कम करे, ब्लड प्रेशर और शुगर को नॉर्मल रखे, मर्दाना कमजोरी को दूर करे, हाफजा तेज करे और खून की कमी को पूरा करे, मैदे की गैस, जलन, तेजाबियत, बदहजमी और मैदे का दर्द खत्म करे, बवासीर, खूनी उबादी, कब्ज और मतली में मुफीद है। मालिश के फवायद, सर दर्द, कमर दर्द, पठों का दर्द और जोड़ों के दर्द से पाए निजात, बालों को लंबा, घना और सिया चमकदार बनाए, खुश्की और सिकरी और सर की जेल्स के दानों से निजात दिलाए, बच्चों के चलने में दुश्वारी को खत्म करे, वालिद के मरीजों और हर कसम के जख्म के लिए भी मुफीद है, जिस्मानी थकावट, जहनी सुकून, हर कसम की एलर्जी के लिए भी मुफीद है। तरीका इस्तेमाल, सुबह के वक्त निहार मुल 2 चम्मच 1 कप पानी या दूध में मिलाकर पिए। आसमानी हर्बल ऑयल वाहिद वो तेल है जो अंदरूनी और बैरूनी तकालीफ के लिए यकसा मुफीद है। राब्ते के लिए कॉन्टेक्ट 0345923280।
0: आसमानी फार्मूला ब्यूटी क्रीम कुदरती अज्जा से तैयार करदा जिसका कोई साइड इफेक्ट नहीं। आसमानी फार्मूला ब्यूटी क्रीम का रोजाना इस्तेमाल आपके चेहरे को बनाए तरोताजा। आसमानी फार्मूला ब्यूटी क्रीम आपके चेहरे से दाग धब्बे, कील, मुहासे, छाइयां और आंखों के गेट स्याह हल्के खत्म करे, आपके चेहरे, गर्दन और हाथों की झुर्रियां खत्म करे और आपकी उम्र को छुपाए। आसमानी फार्मूला ब्यूटी क्रीम में सनब्लॉक की
2: बकार अच्छे सड़े हासिल किया खुदा आखिरत दफा रहम सनस कवल ग्वाड़िया और आखिरत दफा डिग्री आगद आखिरत दफा रहा दुनिया की द कुरान द हदीस दक लड़ा मलगरी तासर दे अगर मार्क्स तासन जाती लिहाजा तद एह नो मौजून कवमा ओजा सलोर खबर कम योदी दा जमिंग द प्रोग्राम मौजूदा बाकी दा प्रोग्राम स्पॉन्सर कवि आसमानी कॉस्मेटिक्स لہذا پر ایک بخبر ترین آسمانی کاسمیٹکس حوالے سے رکھے کہ خٹائیں مختصر دے رہا سیبا صرف و صرف دونیم ملٹ اب انشاءاللہ پروڈکٹ ڈسکس کروں یو سکھن بم زیات ناخلا مرا پاس ٹائم گوری دے خیر ہاں باقی ٹول پروگرام دے ساس مبارک شجی پورا صرف و صرف دونیم ملٹ اب پروڈکٹ ڈسکس کروں بلکو جی کا خبر ہو چید آسمانی فارمولا بیوٹی کریم حوالے سر آسمانی فیس واش حوالے سر آسمانی صابن حوالے سر دا ملٹی ویٹامن نے بھرپور کلی خوشبو سر سر اینٹی ایجنگ فارمولا ہم بے کے شامل جی باز خلق ویرو زمن خو پدی مخبانی دانی دی دا غون دی تیر سری دی دا بس چل کی گی جی او یکینن نو زمن دیر خویند من یا دیر رون دا سری چی اگیوی زمن خو عمر ام کم دی خوشے و عمر نخو دیر زیاد کارو چی دا بلا سا چل کی گیا آسمانی فارمولا بیوٹی کریم دا ملٹی ویٹامن نبر پور دی ویٹامن ای ویٹامن سی ویٹامن بی سکس ویٹامن بی ٹویلخ کلی خوشبو سر سر اینٹی ایجنگ فارمولا ہم پکے شامل لازمان استعمال کی آسمانی فارمولا بیوٹی کریم او دا غشان دی خبر کوشی دا آسمانی ایکنی فیس واش یا دا آسمانی ایکنی سوپ دا آئل سکن دا پارا او دا مخت دانو دا پارا زبردست اور آسمانی سن بلاک دا نور دا شوان اساس و سکن محفوظ ساتلش دماغ و خویان دی میں نے چپا کچن کی دوی کار کوی دا ہور دا تپا شدی پا مخبانی دانی دا غونہ تیر سری رازینو سمنگ آسمانی سن بلاک ہم تاسو یوز کولی شی جی آسمانی سن بلاک پیکن چکن دی سنگ چی سمنگا فیس واش دک شان تیو ٹیوب پام کی دی خان اب دور زمالا چا کال کلو ڈاکٹر صاحب صاحب سر آسمانی سن بلاک سے چکم صابن دیدا خونے میں لائے ہوگی سے بدا صابن نوی دا پا پیس واش سنگ پیکنگ دے دک کشان دے پیکنگ دے خان او دا کشان دے کہ خبر ہوشی آسمانی ٹوت پاوڈر دا خون سفائی دا فارا خون زیر شیوی دی تور شیوی دی وین کوی یا بریخ کوی آسمانی ٹوت پاوڈر آسمانی نم پی گوری دا پاس لازمی خان او دغه شان دغه خبر وشد آسمانی بیوٹی سیرم عمدا سولہ مارکیٹ کی موجود دی آسمانی بلیچ یو ډیر خولی رزلٹ سره تاسو سولہ مارکیٹ کی موجود دی غسل چی آسمانی ہیر ریمور کریم همشتا او دین علاوہ د الرجی لپاره د خارق د لپاره د گرم کودانو د لپاره آسمانی برف شیمپو یا آسمانی برف سره تاسو یوز کولای شئ منتول پکې د لکه د وری غونتګي خو پودینه هم پکې ده ښا د مضبوط او صحت مند وختان او راز آسمانی تیل سره آسمانی پیاز شیمپو یا آسمانی الویرا شیمپو یوز کولای شئ دین علاوہ آسمانی هربل آئل د قرآن کریم پایا تون دم کلی شی پدی کی کلوانجی دا پدی کی زیتون دی پدی کی بہترین جڑی بوٹی او بہترین قدرتی ہربل آئل آسمانی تیل شوگر دا پارا بلڈ پریشر دا پارا کولیسٹرول دا پارا جی دا موٹاپا شکار کم خلق شی باز خلق وی دے میدے زخم میرے تیزابیت تے بد ہضمی دا قبض مسئلہ دا بواسیر مسئلہ دا خونی بواسیر دی بادی بواسیر دی دا رسول مسئلہ وی لیکور یا مسئلہ وی زخم وی یا دا ہر قسم دردوں دا تاسو پریشان حال آسمانی ہربل آئل انتخاب کے پروگرام کے دا موضوع آغاز کو درزل درود شریف درزل سورۃ اخلاص کل ہو اللہ ہو خسورت ہو فورا موضوع آغاز کو جی.

0: रोजगार द पारा शॉर्ट कोर्सेज मेडिकल फील्ड के शॉर्ट कोर्सेज कबूल द पारा बा इतिमादा इदारा वर्टेक्स इंस्टीट्यूट ऑफ साइंस एंड टेक्नोलॉजी बटग्राम वकाला कोर्सेज इज द कबूलो बेहतरीन मौका हेल्थ टेक्नीशियन सर्जिकल टेक्नीशियन एनेस्थीसिया टेक्नीशियन लेबोरेटरी टेक्नीशियन फार्मेसी टेक्नीशियन कार्डियोलॉजी टेक्नीशियन एक्सरे टेक्नीशियन और फीमेल मेडिकल टेक्नीशियन हलकानो और जिनको द पारा दाखिले शुरू दी दे सरसरा कैटेगरी बी फार्मेसी स्टोर लाइसेंस दबारा होम दाखिली शुरू दी वर्टेक्स कॉलेज बटग्राम मेडिकल फैकल्टी द खैबर पख्तूनख्वाना इलाहाक शिविदा हेल्थ फाउंडेशन के पिके न होम रजिस्टर दा डी एच क्यू अस्पताल बटग्राम के बाद क्लिनिकल ट्रेनिंग होम दर कबूल कीगी मजीद मालूम दबारा वर्टेक्स इंस्टीट्यूट ऑफ साइंस एंड टेक्नोलॉजी बटग्राम से तशरीफ रावड़े पते याद सहते वर्टेक्स इंस्टीट्यूट ऑफ साइंस एंड टेक्नोलॉजी बिलमुकाबिल अल फकीर शॉपिंग मॉल नज़्द पीएसओ पेट्रोल पंप बटग्राम एमडी रहीमुल्ला यूसुफ जई सिप सरा पदी नंबर हम राबिता कौली शे 0997-310-240 मोबाइल नंबर दे 0347-955-43-27
1: خودے مبیخ پدی چے وباسا
2: سچل دی ہلکا بیا دس چگی جوڑی گڑی دی روزانہ ستا مسئلے وی
1: مسئلے بنی وی چپ بے خوند چے رالا وخ کی پاخ کلن
2: نمنگ سوکو سو تا سول دا بازار نہ چے را وڑم
1: دا خ چے بداس وی نو زنس کم نوری دا چے
2: نو سبس کے ہلی سدی
3: یہ ہے تمر چائے کا پاکستان
4: دا چل کپ سما دے او کپ غر دے او ہلی کمر دے کمر چائے دا پاکستان نمبر ون چائے رنگ بے مثالا خوند لا جوابا کمر چائے دا پاکستان مشہور چائے دا کمچ دا پنجاب سندھ بلوچستان خیبر پختونخوا آزاد کشمیر او گلگت بلدستان پا ہر کور او پا ہر ہوٹل کے استعمالی گی
1: نیمنی دو سو ازل ورطا ما ہم دا کمر چائے ویلی دی او پلالا بای منی سو دے لال شی او دا بازار نبای دا کمر چائے پا زی نور بے خوند چیرا پا مخ کری وی
2: دا زل با کمر چائے راوڑم خدا برا تا چرتا ملاو شی
4: دا بتا تا پا بٹگرام کزبانڈا میرا بانڈیگو چترپلین تاکوٹ کرگ او بنا بازارون علاوہ دا بٹگرام او علائی پا ہر غٹ او وڑو کی جنرل سٹور کی ملاوی گی پا بٹگرام کی دا پی ایس او پمپ سر نزدی دا سلیم این برادرز دکان نهم اخستلے شئی دا کمر چائے پاڑا نور معلومات پا دی نمبرو تر لاسکولے شئی 0320-9000-920 بل نمبر دے 0314-92-490-83
5: جہاں میٹھی بولیاں بولی جائیں
3: وہیں بنتا ہے قمر چائے کا خوبصورت پاکستان قمر چائے
6: گرانو اوریدن کو تاسو آواز اور ریڈیو امن 88.4 بٹ گرام مونگ سریو سے

हाँ जी ग्रामीण दिन कुत्ता सो रहे रेडियो अमन एफ एम 88.4 बटा ग्राम यो खुर जमंग टेलीफोन कर दे वही मुफ्ती सेब मेस टेलीफोन दू कड़े चे होप के इंसान उगुरी चे दद व्यक्ति चे दे अगर दिया स्पिन शी दी नो दा व्यक्ति स्पिन दल चे दा दी खबर आलामत दे चे दा इंसान ब उमर दी जाती दद इज्जत एहतराम ब उमर दी जाती और दत बद दे زندگی هغه مزه چې دغه بده ته اسیری ګنده د دې تعبیر دی دغه شان انسان که غاخونه رغختی وګورون د دې تعبیر مدقه دی چې د بومره زیاتی دی

क्या कहते हैं रिफ्लेक्सियो प्रोनाउन, रिफ्लेक्सियो प्रोनाउन या निकासी जमीर भी से कहते हैं। मैं फिर से रिपीट कर रहा हूँ, वी यूज रिफ्लेक्सिव प्रोनाउन्स व्हेन द सब्जेक्ट एंड ऑब्जेक्ट ऑफ अ सेंटेंस आर द सेम पर्सन आर नाउन आर प्रोनाउन, सो दिस इज कॉल्ड रिफ्लेक्सिव प्रोनाउन। जब हम बात करते हैं ऐसी जमीर की जिसमें काम करने वाला खुद भी काम करता हो, या किसी काम करने वाले को, या हम किसी काम करने वाले की बात कर रहे हैं उसने खुद भी काम किया हो, तो उसको हम कहते हैं रिफ्लेक्सिव प्रोनाउन या निकासी प्रोनाउन हम उसे कहते हैं। मैं फिर से रिपीट कर रहा हूँ, ऐसा यानी पुख्तगी पर तो हम पुख्तगी होता है पोषे दासी दासी जुमला चिहागी की पखी यौ सड़े यौ कारू की औ हकार हम पजान बांधी वकी, यानी कुम कार कवन के चिदे अगकारू की पुजुमले की हम पजान बांधी कार वकी। तासो मिसाल लग तो बगी बा निख दे दिल सर पोश है नो दास जुमले तमंगा दास से कम द जमीर के सम दे दास से कम द प्रोनाउन के सम देगी तमंगा वायु रिफ्लेक्सियो प्रोनाउन, यानी दे तुम के विलिशो चि सब्जेक्ट चुकम दे अगप अब सब्जेक्ट चुकम दे पग मांदी यानी ऑब्जेक्ट चुकम दे अगप द कद बांधी कार पजान बांधी कार खपल करे दे या हग चुकम दे पजान बांधी कार कर दे। मिसालों सर बता सो पोश है यानी माई सेल्फ द यूर सेल्फ, माई सेल्फ मेरा, यूर सेल्फ तुम्हारा, हेम सेल्फ उसका, हर सेल्फ उसकी या उसका, अवर सेल्फ हमारा या हमारे। ओके, लेट मी टेल यू सम एग्जाम्पल देन यू विल बी अंडरस्टैंड वट एक्चुअली वॉन्ट टू टॉक अबाउट। फर्स्ट ऑफ ऑल द टोल अवल नहीं खबरा फर्स्ट पर्सन सिंगल तस्वीर खबर कहो न मंग सर की पकी फर्स्ट पर्सन सेकंड पर्सन है कि तमंगा पर्सनल प्रोनाउन है कि मंग सर आवल नहीं फर्स्ट पर्सन, फर्स्ट पर्सन द पारा मंग चीज को ना मंगा आई या वी यूज कहो, द सेकंड पर्सन द पारा मंग यू यूअर यूज कहो, और चीज कम थर्ड पर्सन है कि मंगा ही शी इट आई वी यू मतलब आई अपॉलोजी ही शी इट यू दे मंगे इस्तेमाल या दिम सो आन बला शी दे मंग सर। नुकम चमंग सर दे फर्स्ट पर्सन आगे के मंग सदा राजी आई टॉक टू माई सेल्फ, मैं खुद से बातें करता हूँ या मैंने खुद से बातें की। आई टॉक टू माई सेल्फ आई टी एल के टॉक टी ओ टू एम वाई माई एस ई एल एफ आई टॉक टू माई सेल्फ, मैंने खुद से बातें की या मैं खुद से बातें करता हूँ। आई ट्रेवल माई सेल्फ मैं खुद चला गया। आई ट्रेवल माई सेल्फ मैं खुद जा रहा हूँ, मतलब यहाँ पर ये कि काम भी हो रहा है लेकिन काम उसी पे हो रहा है जो सब्जेक्ट है, उसने खुद पे ही काम किया है। वो क्या कर रहा है, वो जा रहा है खुद के साथ, कोई इसके साथ नहीं है। आई राइट माई सेल्फ मैं खुद लिख रहा हूँ, मैं खुद लिखता हूँ, मैं खुद लिखता हूँ या मैं खुद लिख रहा हूँ। ये हमारे पास फर्स्ट पर्सन सिंगुलर है और हम बात करते हैं आई टॉक टू माई सेल्फ, मैं खुद से बातें करता हूँ या मैं खुद बातें करता हूँ। आई ट्रेवल माई सेल्फ मैं खुद के साथ जा रहा हूँ। आई राइट माई सेल्फ मैं खुद के साथ लिख रहा हूँ। अब हम आगे बढ़े लेकिन पश्चिम में आप लोग को समझा रहा हूँ। चिकल अमंग खबर कहो चे जानसर खबर का वमा यानी कार शिवे दे यो कस कार कवि ज कार को हम पजान में कार करे दे यो बिल कस कार की हम पजा निकार करे दे हुई कार की हम पजा निकार करे दे दिल सर पोकम दस पोश है भैया एग्जाम्पल दर दर कमा नो जान सर खबर का मोल ने एग्जाम्पल मा चिकम दे नो जान सर जमा उबल चिकम दे नो जान सर लिखल को मा दामंग सर फर्स्ट पर्सन सेकंड पर्सन चिकम दे यू कट यूर सेल्फ उसने खुद को चोट पहुंचाई है। यू ईट यूर सेल्फ आप खुद के साथ कार है, मतलब ये है कि आप खुद के साथ कार हो, आपके साथ कोई और नहीं है। यू वॉश यूर सेल्फ आप खुद को धो रहे हो, काम कर रहे हो लेकिन खुद पे ही काम कर रहे हो। यानी अब उन्हें एग्जाम्पल जी कम दे यू कट यूर सेल्फ अखबल जान दी कट कर जानते नुकसान वर उर सवो यू ईट यूर सेल्फ द जान सर खुरी तसर बल सुख न सदे यू वॉश यूर सेल्फ अत अखबल जान विंजी या लस विंजी खी विंजी बल से विंजी खो यू वॉश यूर सेल्फ अखबल जान सफा की बेची कमी थर्ड पर्सन मन सर मेल बाज के मिशी अगर ही हार्ट हेम सेल्फ उसने खुद को चोट पहुंचाई हग जान खुद को बल मंग सर दे ही लाफ्ट हेम सेल्फ हुई द जान सर खंदीगी अगर द जान सर खंदीगी बल जी कम दे मंग सरा ही वीप हेम सेल्फ हुई द जान सर जड़ेगी
وایو کنه مونږ چې د فلان کې ځان سره جړیږي. هی ویپ همسلف وو خود کے ساتھ رو رہی ہیں, ہی لافٹ ہمسلف وو خود کے ساتھ, اپالوجی وو خود کے ساتھ, سب سے پہلے ہی ہارٹ ہمسلف نے خود کو چوٹ پہنچائی, ہی لافٹ ہمسلف وو خود کے ساتھ ہنس رہا ہے. تھرڈ نمبر پہ ہمارے پاس ہے ہی ویپ ہمسلف وو خود کے ساتھ رو رہا ہے, یعنی وہ اکیلے میں رو رہا ہے. تھرڈ پرسن فیمیل کی جب ہم بات کر رہے ہیں, شی انجوائے ہر سیلف, وہ خود کے ساتھ مزے کر رہی ہے, یعنی مزے کر رہی ہے, وہ خوش ہے, وہ خود کے ساتھ مزے کر رہی ہے. شی پلیڈ ہر سیلف, خود کے ساتھ کھیل رہی ہے. شی ڈرنک ہر سیلف, خود کے ساتھ کیا کرے, وہ اکیلے میں پانی پی رہی ہے. اوکے ٹو ور نیکسٹ, جب ہم پلورل کی بات کریں فرسٹ پرسن کی, وی بلیم اور سیلف, وہ لوگ خود کو الزام دے رہے ہیں, یعنی الزام دے لیکن کسی اور کو نہیں, خود کو الزام دے رہے ہیں. وی آنسر اور سیلف, ہم خود کو جواب دے رہی ہیں. وی آسک اور سیلف, ہم خود سے پوچھ رہے ہیں, یعنی اولنے چکم دے. وی بلیم اور سیلف, اغوی چکم دے منگا, یا اپالوجی کے منگا خبر کاؤ, یعنی منگا یو خوزہ استعمالی کی آئی ہے, منگا خبر چکاؤ لگے پار بھی استعمالو. منگا سے کہو چی پوزان بڑی تہمت لگو, منگا زان دا خپل جواب ورکو, منگا چی کم دے نو خپل زان لخپل خپل زان نا پختن کاو. سیکنڈ پرسن چی کم دے غمنگ سر دے, یو ہیلپ یور سیلف, اغوی خپل ان لوگوں نے, اس نے خود اپنی مدد کی. یو فیل یور سیلف, اس نے خود کو محسوس کیا. یو کیچ یور سیلف, اس نے خود کو کھینچا, کان سے کھینچا, ناک سے کھینچا, میں نہیں پتا لیکن اس نے خود کو کھینچا. پشتو میں ٹو ور پشتو, یو ہیلپ یور سیلف, خپل زان مدد, خپل زان مدد کیا. یو فیل یور سیلف, تاسو کم دے خپل زان نے محسوس کو. یو کیچ یور سیلف, تا خپل زان راہ کو یاد سو کرے. دا مونږ سے ایگزامپل دے. ٹو ور نیکسٹ, تھرڈ پرسن پلورل چکم دے مونږ سره دے, دے بیلیوڈ ان دیم سیلف, وہ کیا کرتے, خود پہ اعتماد رکھتے. وہ لوگ کام کر رہے ہیں, وہ اعتماد کرتے کس پہ, خود پہ اعتماد کر رہے ہیں. دے ہارٹ دیم سیلف, ان لوگوں نے خود کو چوٹیں پہنچائی. کس طرح ہمیں نہیں پتا, جس طرح شیعہ لوگ کرتے ہیں, وہ خود کو مارتے ہیں اور خود کے ساتھ وہ کیا کچھ کرتے ہیں, تو اس کو ہم کیا, اس کا مثال ہم دے سکتے ہیں. دے ہارٹ دیم سیلف, وہ خود کو چوٹیں پہنچا رہے ہیں. دے لکڈ ہیم سیلف, اس نے خود کو دیکھا, پتا نہیں کہاں دیکھا, کیا دیکھا, لیکن خود کو دیکھا. یعنی ہاگا چکم تھرڈ پرسن پلورل چکل, منگا دو یا دو زیادہ خبر کو منگ سرا چکم دے بار منگ سے مالی گی. دی بلیف ان دم سیلف, ہوئی پزان باندھی یقین دا. دی ہارٹ دم سیلف, ہوئی چکم دے اخبل زان تے تکلیف اور سو. دی لک دم سیلف, ہوئی اخبل زان تا کتن وکل. دا منگ سرا کم یا پن, دا منگ سرا انعکاسی ضمیر ورتا وایا, ورتا منگا ریفلیکس یو پروناؤن وایو. یعنی ہر ہاغ کار چکائی کی پکی سبجیکٹ چکم دی, اگر یو کار کی سبجیکٹ ستا ویلی کی پا جملہ کی کار کون کی اور ابجیکٹ پسا باندی چی کارو شی. یعنی مطلب سبجیکٹ یو کارو کی, وہ یو کارو کی خپچا باندی کی, خپل پزان باندی کی. دی تا منگا پختو کی ویلی شو ریفلیکس یو پروناؤن, ورتا منگا انعکاسی ضمیر ہم وایو. وی یوز ریفلیکسیو پروناؤن وین دا سبجیکٹ اینڈ ابجیکٹ of a sentence are the same person. یعنی سبجیکٹ او ابجیکٹ کم میں دا سیم وی, مطلب دا کم سبجیکٹ دے کار وہ کی پچا باندھ خپل پزان باندھ کار وہ کینو غیتا منگ سوایو. جب کوئی بندہ کوئی کام کرتا ہے لیکن خود پہ کام کرتا ہے, اگر کوئی بندہ کوئی بندی کام کرتی ہے تو خود پہ کام کرتی ہے, تو اس کو ہم کہہ سکتے ہیں آسان شبدوں میں ریفلیکسیو پرونال. میں نے آپ لوگوں کو مثالوں کے ساتھ واضح کیا, مائی سیلف, یور سیلف, ہیم سیلف, ہر سیلف, اور سیلف, یور سیلف اینڈ دیم سیلف ان ڈیٹیل. سو ٹو ور نیکسٹ, انفائنائٹ پروناؤن, اپالوجی, انڈیفینٹ پروناؤن, انڈیفینٹ پروناؤن غیر معین ضمیر, غیر معین انڈیفینٹ, آئی این ڈی ای ایف آئی این آئی ٹی ای, انڈیفینٹ پی آر او این او یو این پروناؤن, انڈیفینٹ پروناؤن, آئی این ڈی ای ایف آئی این آئی ٹی ای, انڈیفینٹ پی آر او این او یو این, انڈیفینٹ پروناؤن غیر معین ضمیر, انڈیفینٹ پروناؤن غیر معین ضمیر, انڈیفینٹ پروناؤن غیر معین ضمیر. اوکے, دا پروناؤن, دا پروناؤن ٹی ایچ ای, دا پی آر او این او یو این پروناؤن ٹی ایچ اے ٹی دیٹ ڈی او ایس ڈز این او ٹی ناٹ آر ای ایف ای آر ریفر ٹی او ٹو آ پی اے آر
T-I-C-U-L-A, a particular P-E-R-S-O-N, person, comma, O-R-R-T-H-I-N-G, things, B-U-T, but, R-E-F-E-R, refer, T-O-2-A-N-Y, any, P-E-R-S-O-N, person, O-R-R-T-H-I-N-G, things, I-N-N-G-E-N-E-R-L, general, W-A-Y, way. I repeat it again. The pronoun, T-H-E, the P-R-O-N-O-U-N, pronoun, T-H-A-T, that, D-O-E-S, does, N-O-T, not, R-E-F-E-R, refer, T-O-2, a P-A-R-T-I-C-U-L-A, a particular P-E-R-S-O-N, person, comma, O-R-R-T-H-I-N-G-S, things, B-U-T, but, R-E-F-E-R, refer, A-N-Y, any, P-E-R-S-O-N, person, O-R-R-T-H-I-N-G-S, things, I-N-N-G-E-N-E-R-A-L, journal, W-A-Y, way, is called indefinite pronoun. Ab Urdu ki taraf, to world in Urdu, let me tell you. In Urdu, وہ ضمیر ہوتی ہے یعنی غیر معین وہ ضمیر ہوتی ہے جو کسی غیر معین شخص کی طرف یا چیز کی طرف اشارہ کرتے ہیں تو اس کو ہم کہتے ہیں indefinite pronoun. پھر سے میں سمجھا رہا ہوں. The pronoun that does not refer to a particular person or thing but refer to any person or things in general way. So this is called indefinite pronoun. In Urdu میں میں آپ لوگوں کو چلو بتاتا چلوں تاکہ آپ لوگوں کو سمجھ میں آ جائے. اردو میں میں آپ لوگوں کو سمجھانے کی کوشش کر رہا ہوں, پھر اس کے بعد میں کیا کرتا ہوں کہ آگے بڑھ رہا ہوں. جب ہم کسی غیر معین چیز کی طرف اشارہ کرتے ہیں, کسی غیر معین شخص کی طرف ہم اشارہ کرتے ہیں, یعنی ہم کسی خاص شخص کی طرف اشارہ نہیں کر رہے بلکہ ہم جنرلی بات کر رہے ہیں, تو اس کو ہم کہہ سکتے ہیں آسان شبدوں میں indefinite pronoun. یعنی ہر ہاگا داز غیر معین ضمیر رہے تو لکھے گی کہ منگا پکی او کس مختص کون, منگا پکی او شی مختص کون, خو منگا یو جنرل یو عام خبر کون اگی تو منگا ویلو indefinite pronoun. ٹائم منگ سے پورا شوی دی اڑی کلرو وی ہیو ا کال اینڈ ٹرائی ٹو اٹینڈ یور کال. السلام علیکم جی. تھینک یو سو مچ فار یور کالنگ. مے اللہ گیو یو لانگ لائف ود دی بنڈل اف ہیپینس. اٹ واز ا نون پرسن ہو ہیو پارٹیسپیٹڈ ٹو کال ان اور شو, سو تھینک یو سو مچ فار یور کالنگ مسٹر اور میسج. بائی دی وے وی ول کنٹینیو اور شو آن اور ٹاپک. اوکے, تاسو مه خبره کوله چې آیا کله چې مونږه د هغه پرناون د مونږ سره چې دی کې پکې یو خاص کس خبره مونږ نه کاوه, یو خاص کس سره تی شره مونږ نه کاوه, یو خاص شخص طرف ته, یو خاص سړی طرف ته, یو خاص ځان طرف ته مونږ اشاره نه کاوه بلکې مونږ یو جنرالي یو عام خبره کاوه. تاسو مثال د تاسو په دې باندې خپله سره پوښتنه, د پرناون دی ډز ناٹ ریفر ټو ا پارټیکولر پرسن, پارټیکولر ویل کې یو خاص person, you sorry are things ya you she, but refer to any person or things yani har you kedala she things in a journal which you tor bandi kalamanga hagi taraf te ishara ko nagi tamanga why and different pronoun or kalamanga you khas shi taraf te ishara ko nagi tamanga ta sama details ra wili wa wagita wili ki so to demonstrate your pronoun nagi te wili ki kalamanga you sabaki point out ko you khas shi taraf te ishara ko nagi tamanga demonstrate ورتا زمیر اشارہ وای. اوکے دجی چې کله منګا د یو عام سړی خبره کاوه, یو جنرال خبره منګا کاوه, یو خاص سړی به کې منګا مختص کاونه, د یو مخصوص کس منګا خبره نه کاو, د یو مخصوص ځایګي خبره منګا نه کاو, نو د هغه د پاره چې منګا کما زمیر استعمال وکړي ته منګا وای ان ډیفینټ پرونون, یو ورته غیر معین زمیر هم وای. اوکے دجی ټو ول نیکسټ. اوس کوم دې ایگزامپل دل درکوما تاسو به ډیټیل سره پوه شئ. اني ون, هر کوئی, اني بډي, هر کوئی, Anything, ہر چیز, no one, کوئی نہیں, nobody, کوئی نہیں, nothing, کچھ بھی نہیں, somebody, کوئی, someone, کوئی, ان میں سے کوئی, something, کچھ, all, سب, few, کچھ, اور one, صرف اور صرف ایک. پھر سے ریپیٹ کر رہا ہوں. Anyone, A-N,

0: امن د تیرو مشال لې
1: وډي و بابا لوري ما خام دې نره نره باران وري دي
0: امن زمونږ د ټولو شریک کور دی ریډیو امن اف ام 88.4 بټګرام بټګرام
2: शुक्रिया आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
3: रेडियो अमन, रेडियो अमन, रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का।